0: और जैसा हमने तुम लोगों को पहली बार पैदा किया था ऐसा ही आज अकेले अकेले तुम हमारे पास आ गए, और जो मालूमता हमने तुम्हें अता फरमाया था वो सब अपनी पीठ पीछे छोड़ आए, और हम तुम्हारे साथ तुम्हारे सिफारिशियों को भी नहीं देखते जिनकी निस्बत तुम ख्याल करते थे कि वो तुम्हारे सिफारिशी और हमारे शरीक हैं। आज तुम्हारे आपस के सब ताल्लुकात मुनक़ति हो गए और जो दावे तुम किया करते थे सब जाते रहे।
1: صدق اللہ العظیم۔ اے پاک پروردگار، ہمیں کثرت سے تلاوت قرآن پاک کی توفیق عطا فرما، اور جس جس نے اس تلاوت میں حصہ لیا ان سب کو اس کا ثواب دے، آمین۔ معزز سامعین، اچھا انسان ریاضی کے سفر کی طرح ہوتا ہے جس کی اپنی کوئی قیمت نہیں ہوتی، پر وہ جس کے ساتھ جڑ جائے اس کی قیمت 10 گنا بڑھ جاتی ہے۔ اپنے کردار کو جتنا اچھا رکھ سکتے ہیں رکھنے کی کوشش کرنا چاہیے، کیونکہ موت انسان کو مار سکتی ہے مگر اچھے اخلاق اور کردار والے انسان ہمیشہ زندہ رہتے ہیں۔ بہترین انسان اپنے نیک عمل، کردار اور اخلاق سے پہچانا جاتا ہے۔ اے پروردگار، ہمیں با اخلاق اور با کردار انسان بننے کی توفیق عطا فرما، آمین۔

0: मौजे सामीन, इस वक्त स्टूडियो की घड़ी में 11:24 हो चुके हैं। मंगल का दिन है, सितंबर की आज पहली तारीख है और माह रबीउल अव्वल की आज 19 तारीख है। आप अपने पैगामात हमें इस नंबर पर भेज सकते हैं 5251-7005। ताखीर ना करते हुए अब आप समाअत फरमाएंगे खतीब व इमाम हज़रत मखदूम सैयद अशरफ मस्जिद हाईलैंड्स के मोहतरम मौलाना जुनैद अहमद खान अशरफी साहब की ज़ुबानी एक बयान। आइए समाअत फरमाइए।
1: नहमदुहु नुसल्ली व नुसल्लिमु अला अशरफिल अंबियाई व सय्यदिल मुरसलीन व अला आलिही व सहबिही अलैहिम अजमाईन अम्मा बाद। فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله عز وجل في القرآن المجيد والفرقان الحميد قد جاءكم من الله نور وكتاب مبين صدق الله العظيم وصدق رسوله النبي الأمين الكريم الرؤوف الرحيم اللهم صل على سيدنا نبينا مولانا محمد بارك وسلم كما تحب وترضى بن تصلي عليه صلاة وسلام عليك يا رسول الله صلى الله تعالى عليه بارك وسلم। سامعين حضرات السلام عليكم ورحمة الله وبركاته। الحمد لله اس وقت ہم اور آپ سب माह रबीउन नूर शरीफ के मुकद्दस दिनों में हैं। अल्लाह तबारक व तआला की बारगाह में दुआ करते हैं, मौला ताला माह रबीउन नूर के नूर और नूर खुदा नूर मुस्तफ़ा की बरकत से अल्लाह तमाम आलम इस्लाम के मोमिनीन मोमिनात मुस्लिम मुस्लिमात और हर इंसान के दिलों को नूरुन अला नूर फरमा दे और हुजूर की उल्फत व मोहब्बत अता फरमा दे। कुरान हकीम की आयत मुबारका ये छठे सिपारा में है और सूरह मायदा की आयत है और रुकू नंबर 3 है। قد جاءكم من الله نور وكتاب مبين। تحقیق ہے یعنی یہ بات بغیر تحقیق کے نہیں کی جا رہی ہے کہ بے شک اللہ کی طرف سے تمہارے پاس نور آیا اور روشن کتاب۔ یہ آیت کریمہ حضور اقدس صلی اللہ علیہ وآلہ وسلم کی عظیم الشان نعت بھی ہے۔ اس میں اہل کتاب کو مخاطب فرما کر ارشاد ہو رہا ہے کہ اے اللہ کے بندو، تمہارے پاس بڑی شان والا نور اور کھلی ہوئی کتاب آ پہنچی ہے۔ یوں دیکھا جائے تو حضور نور ہیں اور جو کتاب لے کر آئے وہ کھلی ہوئی کتاب سے مراد قرآن حکیم ہے، اور حضور خود بھی کتاب مبین ہیں، خود بھی ہم سب کے آقا مولا صلی اللہ علیہ وسلم کتاب مبین ہیں۔ جو کچھ قرآن حکیم میں لکھا ہوا